0: سبقتنی که متنظر قیم دیش جاری گیره کلکتہ اچ نیالے آج کل دشکرم ہتیا معاملے میں آگے کی جانچ کے لیے پیڑتا کے ابھیبھاوکوں اور کیندری انویشن بیورو سی بی آئی کے آویدن پر برہسپتی وار کو سنوائی کرے گا بھارتی ریلوے کا ودیوتکرن اب 99.6% تک پہنچ رہا ہے دیش میں 69873 کلو میٹر سے ادھک ریل مارگ و ودیوتکرن کیا جا چکا ہے منی پور کے مہان ناٹا سنکیرتن گرو یمنام جاتری سنگھ کو 25 مئی کو راشٹرپتی بھون میں مرنو پرانت پدمشری سے سمان کیا جائے گا راشٹرپتی دروپدی مرمو ناگرک الکرن سماروہ کے دوران یہ پرسکار پردان کریں گے मौसम विभाग ने बृहस्पतिवार तक उत्तर प्रदेश मध्य प्रदेश और विदर्भ में रातें अधिक गर्म रहने का रेड अलर्ट जारी किया है कल पंजाब हरियाणा चंडीगढ़ और दिल्ली एनसीआर में भी भीषण लू की चेतावनी है अगले 2 से 3 दिनों तक हिमाचल प्रदेश उत्तराखंड राजस्थान दक्षिण पश्चिम बिहार और उड़ीसा में लू चलेगी इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ India and the Nordic nations comprising Norway, Sweden, Denmark, Finland and Iceland have elevated their bilateral ties to a green technology and innovation strategic partnership. Mr. Modi made the announcement when addressing a joint press meet with leaders of Nordic nations after attending the 3rd Indo-Nordic summit in Norwegian capital Oslo today. Prime Minister Modi said investments from Nordic countries in India rose by 200% in past decade.
1: 10 वर्षों में हमारा बायोलेट्रिक ट्रेड लगभग 4 गुना बढ़ा है नॉर्डिक देशों के लिए